तरम में श्रेष्ठ तरम, हर को नाम जप निर्मल कर्म। छगल क्रिया में उत्तम क्रिया, साध संग दुर्मत मल क्रिया। छगल बाणी में अमृत बाणी, हर को जस सुन रसन बखानी। मैं तो कर्म करने सी सिमरन वाली, मैं कुछ कीता भी सही तां रिद्धियां सिद्धियां नूं प्राप्त करके हंकार दी पंड होर वड्डी कर ली। धन गुरु नानक पातशाह संसार नूं उतारदे होए जदों वली कंधारी जेड़ा बड़े अहंकार दे नाल चिल्ले कटे, तपस्या कीती, रिद्धियां सिद्धियां प्राप्त कीतियां ते अपने जोर दे नाल पानी बंद कीती बैठे। जेड़ा मेरा चेला होवे उसनू ए पानी मिल सकदा। धन गुरु नानक पातशाह क्योंकि जगत जलंदे नू ठारन जो आए सन, जा पहुंचे वेख लैंदे सन भई किथे सृष्टि नू दुख दिता जा रहा, किथे रब दी साजी होई सृष्टि दुखी है ते फिर आप जाके सुख वंडदे सन। पापी नू मारिया नहीं, पापी नू तार देना। जिथे भी पुन्ना दा गलत इस्तेमाल हो रहा सी, पुन्ना नू पुन्ना वाले पासे जोड़ दिता। वली कंधारी कर्म कांड करके पत्थर ते बैठ के बड़िया रिद्धियां सिद्धियां विखांदियां विखांदियां पत्थर ते बैठा होया, आप भी पत्थर हो चुका सी। धन गुरु नानक पातशाह जी ने मरदाने नू भेजिया, जा मरदानिया पानी लैके आ। मरदाना एक वेरी गया, दूजी वेरी गया, तीजी वेरी गया, बड़े अहंकार दे नाल कहन लगा जे इतना ही तेरा गुरु शक्तिवान है तां आप क्यों नहीं कढ लैंदा पानी, तू मुसलमान होके काफर दी संगत कर रहा, कुछ अकल कर। ते मैं काफर नूं पानी नहीं दे सकदा। धन गुरु नानक पातशाह अच्छा अहंकार जो करना सी मर्दानिया आ दो पत्थर पुट सत करतार सत करतार नाम जपदिया जदों ए दो पत्थर चुके तां विचों अमृत रूपी चश्मा फुटिया। उच्चारण करो श्री वाहिगुरु वाहिगुरु वाहिगुरु वाहिगुरु। हुण जितना पानी जितना जल ए काबू विच रख के बैठा सी ना वली कंधारी, सारा दा सारा तले आ गया, उपर जल सुक गया। गुस्से विच आके लोहा लाखा होया होया मेरियां शक्तियां दा इसनू पता नहीं, मैं की कर सकदा हां, आ मैं हुणे दसदा हां। अपनी शक्ति दे नाल एक वड्डा पत्थर रोड़िया पहाड़ी तो। मर्दाना कहन लगा महाराज कृपा करो मेहर करो, इस पौजल तो बचना बड़ा औखा है। ते धन गुरु नानक पातशाह कहन लगे मर्दानिया तू करतार नू चेते रख, जलाल विच रहो। करतार दे नाल जेड़े जुड़े रहंदे हन ना उन्हां दा कोई वाल विंगा नहीं कर सकदा। एदा पर्वत दा पर्वत रुड़ के आ रहा है ते धन गुरु नानक पातशाह जी ने बख्शिश कीती कृपा कीती कोट ब्रह्मंडा दे बांधे सब। जां आपने नदर कीती तां ए पत्थर नेड़े ही आके जदों रुकिया तां आपने झट इस पत्थर ते पंजा ला दिता ते इस तरह लग्या जिवें मोम दे विच पंजा खुब जांदा। सारा जगत जो वली कंधारी तो दुखी सी धन गुरु नानक पातशाह जी दे चरणां विच आ जुड़िया। हुण वली कंधारी सोचदा है भई मैं तां कखों होला हो गया, एडियां शक्तियां दा मालक सां पर मेरी तो कोई भी वाह ना चली। हो सकदा है ए मेरे अहंकार नूं दूर करन लई आया होवे, आप खुदा आया होवे, मेरी रिद्धियां सिद्धियां अहंकार ते क्योंकि पुन्ना ते रिझदा रब। हो सकदा है मैनूं तारन लई मेरियां रिद्धियां सिद्धियां मेरे अहंकार दे सदके मैनूं तारन आया होवे, मन नीवा हो गया ते फिर तले आके गुरु नानक सच्चे पातशाह जी दे चरणां ते मस्तक रख।
قدم بوشی کی متھا ٹیکیا وہ سائی دیا پیاریا وہ رب دیا بندیا ہندیا ہندیا مینو جاپد تپ مینو تارن لئی ایتھے آیا میں تا سنسار تے آ کے اہنکار میٹن آیا سا پر ردیاں سدیاں پراپت کر کے اہنکار دی پنڈ ہور بند ہور وڈی کر لی کیونکہ جتنی خودی ودتی ہے اہنکار ودتا ہے دکھ بھی ودتے ہیں حضور دا بچن ہے خودی مٹی تب سکھ بھئے جدوں خودی مٹ گئی تا سکھ ہی سکھ ہے جتنے تک اہنکار ہے جب لو پوٹ اٹھائی چلے تب تک دام بھرے حضور دا بچن ہے جتنے تک اہنکار دی پنڈ چھڑتے ہے درگاہ وچ لیکھا منگیا جاوے گا بنا حساب دیتے کوئی لنگن نہیں دے گا جس طرح سامان کول ہووے تاں پھر ٹیکس دینا پیندا ہے چنگری دینی پیندی ہے تے جے سامان ہی نہیں ہے تاں تو لنگ جا کوئی تینوں پوچھن والا نہیں تو حضور کہندے ہن اے گرو کے لال جے واہگرو نے تینوں سنبھالیا ہے کوئی سمرتھا دیتی ہے تاں او اکال پرخ واہگرو دا بندہ بن کے نیواں ہو کے چل اس سمرتھا وچوں ونڈ کے شک او پنڈ اہنکار دی گرو اگے رکھ دے جے سنسار تے آونا سفل کرنا ہی تو حضور کہندے جب تک پوٹ اٹھائی چلے تب تک دام بھرے پوٹ ڈار گر پورا ملیا تا نانک سکھ دے پوٹ گرو اگے جنہ نے رکھ دیتی تے پھر سکھ ہی سکھ ہے دن گرو نانک پادشاہ پورنے پا کے دس رہے ہیں بھائی سب کچھ پا کے بھی گر سکھ نے یہ ارداس کرنی ہے آؤ میں بھی تواڈے لئی کردا ہاں گرو نانک سچے پاتشاہ بخشش کر رہے ہیں پائی میں بھی تواڈے لئی کردا ہاں تسی بھی سارے مل کے

درشن کی ہے پاکستان تو ضلع آ گیا ہے دیکھنے پالے سن پر جنہ روڑا اسے سگر کے پاس کیا جی نے سماجی لگائی جی انہوں نے ہاتھ لاؤ تو دیکھو مرضی ویت آر کر روڑا کی تو کری چھائی پھر پائی گئی تپسیا سانو تبستی بنا سانو سنت سپاہی بنا میرا سپاہی بھی سنت بھی بنا جتنے راجپال اتنے یوگ بھی دن اس واسطے مارک نے پہلا آپ بڑے پار ہر چاؤ بن رہا مہان کیونکہ گھر گھر میں جا کے پیغام د دنیا واحگرو نال جوڑنا بابا جی کرتے سن باری کہتے نہیں یہ کمائی کر کے دنیا گرو نے پہلا آپ کمائی وڈے بابا جی ایک ویری شملے تو اوپر کفری ایک جگہ اتنے پہنچے پورو ماچی کا سماگم آیا جس طرح اج پاٹا والی پورو ماچی تو جیسے خیال آیا چلو بابا جی کے دربار چاہیے پڑھیے کفری پہنچے ہور بھی سنگت دلی تو ڈیرا تو لاہور چنگ مٹیاں ہور کتاب سملے دیا سنگت اتنے پہنچی رات دیوان لگا مہاراجا پٹیالا ساری سیوا بابا جی کی انہوں نے سنبھالی ہوئی بڑی سنگت ہوئی رات ایک دو بجے سماپتی ہوئی امرت ویل پھر کی اس ویلے ہزوری راجی سن پائی صاحب پائی سنتر جس طرح اجکل بابا جی نے ہزوری راجی پائی صاحب پائی کے وہ کدھر باہر نہیں وہ تو اتنے ہی گرو نانک کے پاتشاہی نے حاضر حاضر جان کے صاحبان کیرتن دوارا حاضری بھر کے کیرتن سنا کے انہوں نے کسی برسوں چوتھائی بڑی مہر کی انہوں نے بخش کی پیاری سنگت تو اج کل جس طرح ہزوری راجی بھائی صاحب بھائی کے اس ویلے بھائی سنتا سنگ آئے امرت ویلے کیرتن ہوا پور ماشی دوسرے دن ہاؤ کس کول گھمایا گرمتری نے گریب یہ اس کو بھی مریادا پور ماشی تو دوسرے دن یہی کیرتن بڑے بابیا کو لے کے اتنا آنند بنے کیرتن کا کہ راج ماتا اتنے پربھاوت ہوئے آپ سنگت چوٹ کے باہر آ کے سات سنگت جوڑے جا رہے ہیں گرمتری دے گری کیرتن کا بھوک پایا حکم ہوا سیوکان تھی شبد کی حاضری کر کیرتن آرمبھ کیا شبد پڑیا کوئی آن ملا رہے میرا پریتن سے آیا ہاں اس تیار بچائی درشن ہر دے سنکیت ہے کرپا کرے تو ستگر میلے ہر ہر نام سے جی سکھ دے تو تجھے ارادی دکھ بھی تجھے پہ آئی جی پک دے تو ایک ہی راجا دکھ بھی سوکھ بنائی سرمت کاش کا سب ارتی اگنی آگ جلائی پکھا پھیری پانی سوا جو دے سب سنگم جڑی امرت ویل ایک مت بابا جی براگ لگاتے جڑے سن اکال پور سویرے سکھ پڑی بابا جی نے براگ کہنے لگے بھائی جی کی پڑے غریب رواج پکھا پھیری پانی سوا جو دے بابا جی کہنے لگے کدے پکھا پھیرے بھی ہے کہ ایویں پڑی جائے کدے سنگت واسطے پانی سوئے ہاتھ جوڑ کے کیا نہیں غریب رواج ابھی تو پنکھیاں پڑھیں گے بابا جی کہنے لگے پھر جی عمل نہیں کیتا تو سانو کس طرح اپدیش کر سکتے ابھی نہیں ہو گیا کیرتن سنا
प्यारी सात संगत संत महाराज संत जान जी सारा जन उन्होंने पिता जी दास जोड़ी वाला सिंह वाजिया तो उठा दिया। मन च बड़ी निराशा है, बाबा जी की प्रसन्नता लैन वास्ते आए थे। उल्टा निराश किसी गुरमुख ने कहा कि उदास ना हो, क्योंकि बाबिया की ताकना ही ताक महापुरुषों को ताक देने जी उन्हें कुछ देना, मातुरुष बच्चे कुछ कहता है जी इन्हों लैस बढ़ाना होता है। कुछ उपराला करो सोचिया कि पक्षे का तो मौसम ही, क्योंकि उससे बड़ी ठंड होती। ख्याल आया भी पानी ले, पर पानी बड़ा नीवा चश्मा बड़ी दूर, उतो स्नान करके मसा उपर चढ़िया जाए। कोशिश की प्यारी खास संगत सिर के उत्ते तीन चुप ने सारा सारा तेल के कनस्तर चश्मे से पौके पानी भर लिया, चढ़ाई चलनी शुरू कर दी। बड़ा सा चढ़िया आखिरकार जिसे ऊपर आए तो बाबा जी भी नितनेम तो बाहर बाहर निकले। चिट्टे दुध वर्गे बस्तर चिट्टा दुध वर्गा दाड़ा मस्तक से रपी दूर नेत्रा च रपी मस्ती। बाबा जी कह रहे हैं दास जैसे सारा जत्था पानी लैके ऊपर पहुंचे, बाबा जी ने दूर ही वेख्या मुस्कुरा। बाबा जी की मुस्कुराहट में भी बड़ी मस्ती मेरे आए कह लगे रख दो जे तेरे पानी के तीर रखे तो कह लगे कोई नहीं थके होगी नहीं गरीब नवाज भावे थक गए पर फिर भी नहीं किया। बाबा जी प्रसन्नता आए कह लगे कोई नहीं भावे एक तीर लिया जे हूं पंक्ति पढ़ जोगे तो बन गई ना आपको गरीब। बाबा जी कह लगे बाणी कह मात्र कह असर थोड़ा होंगे कमाई करके कहीं वह असर पूर्व रसना का बोलिया कन्ना तक रहे मन से जाके कदे नहीं मन का बोलिया या मन से जाके बंद। तो बाबा जी इतना वक्त कर कहते सर भाई कमाई करके दुनिया रोते इतनी महान काल बाबा जी ने तपस्या की। शरीर जी निर्बल हो गया लकड़ी दिया घोड़ियां बना के फड़ के बाबा जी सारी सारी रात खड़ोते रहे। इतनी बस नहीं फिर केस बन गए क्योंकि इस शरीर में दर्द हो गए किधरे सौ न जाए। तो इतनी महान साधना करी एवं तो दुनिया ने पूजी बाबा जी ने, क्योंकि बाबा जी ने धन गुरु नानक की पूजा की है। इस वास्ते जन नानक सतगुरु पूजिया तिन हर पूज। अज मेरे धन गुरु नानक ने महान तपस्या की, भारी करी तपस्या, बड़े भाग हट बनाई। भाई साहब भाई गुरुदास जी ने इधर बाबा पहला सचखंड नामित नाम गरीब किया, नाम का खजाना लिया प्यारे साधे वास्ते बाबे ने नाम गरीबी निम्रता निम्रता सब तो वही है। बाबा जी के ध्यान सर जल्दी सब पृथ्वी आई बाजो गुरु गुबार है कभी सुनी लुकाई। बाबे पेट बनाया उदासी की रीत चलाई फिर दरिया शोधन करत नाम का खजाना ये जरा तुष्टी रिड़ के सारा गुरमत कट के सतगुरु श्री पातशाह दुनिया मिलन वास्ते तुर पे फिर किस तरह घर घर के जाके बख्शा कीतियां और परीक्षावे के दिवाने बेनती करेंगे। तो आप पहली खास आप धन हो वे पालों वाले हो गुरमुख महारी पाई कहे प्यार लाल चले गए अमृत वेले ये खास बख्शी दस ये खास हंस दस कल जो भी आरत की चादर ला के हंस उडारियां मार के आप साहबान सत्खंड भी जुड़े हो देवते बने तुम सारे देवते देवता कौन होंगे जिरा देवते वाले काम कर राज कौन होंगे जिरा राजा वाले काम कर परे दास किसने बक्ति बलहारे गुर अपने दिहाड़ी सरवार जिन मानस से देवते किए तब न लगी। तो आओ यही हिसाब से सतगुरु नानक के पास कल सुने पवित्र पावन सिंह ने बख्श करो सर जी किसी तरह आपने चरण लगा।